0: और सामिन ब्रेक के बाद एक बार फिर आप सभी सुनने वालों को आज करेंगे महफिल में खुश आमदेद। आप इस वक्त सुन रहे हैं आपका अपना ब्रेडफोर्ड एशियन रेडियो 1430 AM पर, और 1430 AM के साथ साथ केन्या से इस वक्त आप लिंक FM शेफील्ड से भी सुन रहे हैं 96.7 FM के जरिए। और सामिन हमारी इस वक्त लाइव कॉल्स की महफिल जारी हो सारी है, रंग महफिल में आप सभी को खुश आमदेद कहते हैं। आप स्टूडियो का नंबर भी मिला सकते हैं 01274306677 ब्रेडफोर्ड 01274306677, और हमारा टिकटॉक पे भी आप हमें ज्वाइन कर सकते हैं, और स्टूडियो का व्हाट्सएप भी आप सभी सुनने वालों के लिए हाजिर है 00447-800-599-563 दैट्स 00447-800-599-563। और अब टिकटॉक की महफिल में चलते हैं जहाँ पे हमारी मुआवनत कर रही हैं AMK, और इस वक्त हमारे साथ हैं हमारी एक और सुनने वाली, माजरी चाहता हूँ इनका नाम हम नहीं सुन पाए जी। अस्सलाम वालेकुम, आप इनसे बात कीजिए जी। जी अब माइक आपकी खुली है, आप से हम मुखातिब हैं। अल्लाह का शुक्र है, अल्लाह का एहसान है, आप सुनाइए खैरियत से ठीक है आप
1: जी। आपकी दुआएं हैं जी, और बड़ी खूबसूरत महफिल आपने सजा रखी है,
0: बहुत शुक्रिया।
1: शेर ओ सुखन की तो थोड़ा सा
0: नाम अपना तारीफ सुनने वालों के लिए बता दीजिए, क्योंकि अब आपकी माइक रेडियो पे आप खुली है।
1: सीकर गीगल।
0: अच्छा,
1: सीकर गीगल। मैं न्यूयॉर्क सिटी
0: जी जी खुश हूँ,
1: और इस वक्त आप सबकी खिदमत में कोशिश करूंगी
0: जी जी। इनायत कीजिए,
1: पाकिस्तान के शायर हफीज जिलंदरी और मेरी बड़ी फेवरेट नज़्म उनकी
0: जी जी,
1: और कोशिश करते हैं कि आपकी समातों की नजर
0: इनायत कीजिए
1: जाए जी। बस जी एक मिनट दीजिएगा
0: जी जी जी जी। सुना
1: है कि हवा भी खुशगवार है, गुलों पे भी निखार है।
0: बहुत खूब,
1: बहुत शुक्रिया। हवा भी खुशगवार है, गुलों पे भी निखार है, ठंड में हजार है, बहार पुर बहार है। कहाँ चला है साकिया,
0: इधर तो आ।
1: कहाँ चला है साकिया, इधर तो लौट, इधर तो आ, जो मुझको देखता है क्या उठा, सबो सबो उठा, सबो उठा, प्याला भर के दे इधर, चमन की सिमत कर नजर, समा तो देख बेखबर।
2: क्या कह रहे,
1: बहुत शुक्रिया। अरे चमन की सिमत कर नजर, समा तो देख बेखबर, वो काली काली बदलियां उफक पे हो गई है, यहाँ वो एक हजू में बेकशां है, सूए में कदार आवाज, ये क्या गुमा है बदगुमा, समझ ना मुझको नातवा, ख्याले जोहत अभी कहाँ।
0: बहुत खूब,
1: अभी तो मैं जवान हूँ।
0: क्या कहने,
2: क्या कहने,
0: क्या कहने,
1: अभी तो मैं जवान हूँ। बहुत शुक्रिया। इबादतों का जिक्र है, निजात की भी फिक्र है, जुनून है सवाब का, ख्याल है अजाब का, मगर सुनो तो शेह जी, अरे मगर सुनो तो शेह जी, अजीब शेह है आप भी, भला शबाब आशिकी अलग हुए भी हैं कभी, हसीन जलवा रेज हो, अदाएं फितना हेज हो, हवाएं इत्र बेज हो, तो शोक क्यों ना तेज हो।
0: क्या कहने,
2: क्या कहने, वाह वाह वाह वाह।
1: बहुत शुक्रिया, बहुत शुक्रिया। हवाएं इधर बेज हो तो शोक क्यों ना तेज हो, निगार हाय फितना गर, कोई इधर कोई उधर, उभार दी हूँ ऐश पर तो क्या करे कोई बशर। चलो जी किस्सा मुख्तसर, तुम्हारा नुक्ताई नजर दुरुस्त है तो हो, मगर अभी तो मैं जवान हूँ।
0: बहुत हूँ, बहुत हूँ,
1: अभी तो मैं जवान हूँ।
0: क्या कहने,
1: ये गश्त कोह सार की, ये गश्त कोह सार की, ये सैर जुए बार की, ये बुलबुलों के चक चहे, ये गुलरों के कह कहे, किसी से मेल हो गया तो रंजो फिक्र खो गया, कभी जो वक्त सो गया, ये हंस गया वो रो गया, ये इश्क की कहानियां, ये रस भरी जवानियां, इधर से मेहरबानियां, उधर से लम तरानियां, ये आसमां ये जमीन नजारा, हाय दिल नशी।
0: क्या कहने, क्या कहने,
1: बहुत शुक्रिया। नजारा हाय दिल नशी, इन्हीं है जाते आफरी, भला मैं छोड़ दूं यही, है मौत इस कदर करी, मुझे ना आएगा यकीन, नहीं नहीं अभी नहीं,
0: अभी तो मैं,
1: अभी तो मैं जवान हूँ।
0: क्या कहने, क्या कहने,
1: अभी तो मैं जवान हूँ।
0: जबरदस्त,
1: बहुत शुक्रिया सर।
0: और
1: आखिरी पहरा
0: जी जी,
1: यहाँ कुछ
0: आखिरी बंद
1: फारसी आखिरी बंद में, के नगम गशूदो बस्त का, बुलंद का ना पस्त का, नगम गशूदो बस्त का, बुलंद का ना पस्त का, ना बूद का ना हस्त का, ना वादा ए अलस्त का। امید اور یاس گم حواس گم کے آس گم نظر کے آس پاس گم ہما بجز گلاس گم نہ رہے میں کچھ کمی رہے کدا سے ہم دمی رہے نشست یہ جمی رہے یہی ہما ہمی رہے وہ راگ چیر مطربا بہت شکریہ وہ راگ چھیڑ مطربا طرف فضا علم ربا اثر صدائے ساز کا جگر میں آگ دے لگا ہر ایک لب پہ ہو صدا نہ ہاتھ رو کے ساکیا پلائے جا پلائے جا ابھی تو میں جوان ہوں پلائے جا پلائے جا ابھی تو میں جوان ہوں
0: زبردست اور نظم تو شاید آپ نے بھی پڑھی ہے دیگر بے شمار ہمارے جاننے والوں نے بھی اسے سنا بھی ہوگا پڑھا بھی ہوگا لیکن جس انداز میں آپ نے پڑھی ہے وہ لاجواب تھا بہت زبردست آپ نے اس کا پڑھنے کا حق ادا کیا مزہ آ گیا لطف آ گیا اور بھی ایک آدھ جی جی ایک آدھ کوئی اور بھی اگر ہے کوئی کلام تو سنائیے گا
1: جی ضرور میں کوشش کرتی ہوں ایک ہمارے آج کل بڑے خوبصورت شاعر ہیں اشفاق احمد صائم صاحب
0: اچھا یہ نیا نام
1: خوبصورت آپ نے سنا ہوگا ان کو شاید پڑھا ہوگا بڑا خوبصورت لکھنے والے اور بڑی ہی خوبصورت شاعری کرتے ہیں ان کی ایک نظم ہے مصرع ہے ان کا مصرع جہاں کیونکہ آپ نے شاید سنا ہو مصدر حیدرآبادی صاحب نے لکھا تھا
0: جی جی
1: آٹھ مصرے لکھے تھے اور ہر مصرع جو ہے وہ سو اشعار پہ
0: بالکل
1: الفاظ پہ مشتمل
0: اساتذہ شعرا کا ایسا ہی رہا ہے سلسلہ جی جی
1: جی بالکل تو انہوں نے بھی ویسے ہی جو ہے کہ لکھنے کی کوشش کی مصرع انہوں نے بھی دو مصرے لکھے ہیں اس پہ
0: جی جی
1: تو میں کوشش کرتی ہوں کہ میں ان کا وہ آپ کو
0: جی جی سنائیے
1: مصرع جو ان کا ہے پہلا وہ میں آپ کو
0: سنائیے جی جی سنائیے
1: جی ایک منٹ مجھے دیجیے گا پلیز مجھے دیجیے گا
0: جی جی آپ ٹائم لے لیجیے آپ سنائیے
1: جی اشفاق احمد صاحب
0: جی جی جی جی
1: جی بس ایک منٹ مجھے نہیں پتا تھا کہ
0: جی جی جی جی چلیے اگر آج کے لیے نہیں ہے تو آپ تھوڑی دیر کے بعد ہمیں جوائن کر لیجیے گا کوئی مسئلہ نہیں ہے
1: جی بالکل میں ساتھ ہی ہوں آپ
0: جی جی ہاں آپ اور دیکھ لیجیے اور اے ایم کے اگر ہمارے ساتھ اور بھی کچھ ریکویسٹ آ رہی ہیں تو جی جی آپ آپ سنائیے
1: جی آپ سنائیے میں اتنی دیر میں اس کو نکال
0: جی جی
3: وہ جذبوں کی تجارت تھی دل کچھ اور سمجھا تھا
0: کیا کہنے کیا کہنے
3: وہ جذبوں کی تجارت تھی یہ دل کچھ اور سمجھا تھا اسے ہنسنے کی عادت تھی
0: یہ دل کچھ اور سمجھا تھا بہت خوب
3: مجھے اس نے کہا آؤ نئی دنیا بساتے ہیں
0: واہ واہ
3: مجھے اس نے کہا
0: آؤ نئی دنیا بساتے ہیں
3: اسے سوجھی
0: شرارت تھی یہ دل کچھ اور سمجھا تھا بہت خوب بہت خوب
3: ہمیں اس کی آنکھوں میں دھنک سے رنگ ہوتے ہیں
0: واہ واہ
3: ہمیشہ اس کی آنکھوں میں دھنک سے رنگ ہوتے ہیں یہ اس کی عام حالت تھی یہ دل کچھ اور سمجھا
0: وہ کہتے ہیں نا کہ یہ تبسم یہ تکلم میں جسے پیار کا انداز سمجھ بیٹھا ہوں میں جسے پیار کا انداز سمجھ بیٹھا ہوں وہ تکلم وہ تبسم تیری عادت ہی نہ ہو جی جی
3: وہ میرے پاس بیٹھا دیر تک غزلیں میری سنتا
0: واہ واہ
3: وہ میرے پاس بیٹھا دیر تک غزلیں میری سنتا اسے خود سے محبت تھی
0: یہ دل کچھ اور سمجھا تھا بہت خوب
3: میرے کاندھے پہ سر رکھ کے کہیں پہ کھو گیا تھا
0: وہ
3: میرے کاندھے پہ سر رکھ کے کہیں پہ کھو گیا تھا وہ یہ وقتی عنایت تھی
0: یہ دل کچھ اور سمجھا تھا بہت اچھا
3: وہ جذبوں کی تجارت تھی یہ دل کچھ اور سمجھا تھا
2: کیا کہہ
3: اسے ہنسنے کی عادت تھی
0: یہ دل کچھ اور سمجھا تھا بہت اچھا بہت
3: یہ ایک میں نے بڑی پیاری سی پڑھی ہے
0: جی جی جی
3: منافق کے اوپر
0: کیا کہنے منافق والی جی جی جی سنائیے میں نے غالباً یہ کہیں ہمارے کسی سننے والے نے سنائی تھی بہت ہی پیاری ہے جی جی لیکن آج آپ سنائیے آپ سے سنیں گے
3: دیکھیے گا یہ وہی ہے یا
0: جی جی
1: بہت اچھا پڑھا آپ نے
0: جی جی
3: بہت شکریہ سیکرٹ کے
1: کام کے
3: जोक दर जोक लगातार मुनाफिक निकले,
0: जोक दर जोक
3: जोक
0: लगातार मुनाफिक निकले।
2: क्या कह रहे
3: हैं मेरे यार,
0: मुनाफिक निकले। बहुत खूब, बहुत खूब,
2: बहुत खूब।
3: खून पीते रहे जो दोस्ती के पर्दे में, खून पीते रहे जो दोस्ती के पर्दे में, देखिए कितने समझदार
0: मुनाफिक निकले। क्या कहने, क्या कहने, बहुत खूब।
3: कहानी के मुसन्निफ से मुझे नफरत है,
0: वाह।
3: कहानी के मुसन्निफ से मुझे नफरत है, इसके तो मरकजी किरदार
0: मुनाफिक निकले। बहुत अच्छे, बहुत अच्छे।
3: बेसबब दोगली चालों से हुआ क्या हासिल,
0: वाह।
3: बेसबब दोगली चालों से हुआ क्या हासिल, दोस्तों तुम यूं ही बेकार
0: मुनाफिक निकले। क्या कहने,
4: बहुत खूब।
3: एक बहुत शुक्रिया। सिर्फ एक बार परख कर नहीं छोड़ा तुमको,
0: वाह वाह।
3: एक बार परख कर
0: नहीं छोड़ा तुमको,
3: तुम मेरी जान बहुत
0: बार मुनाफिक निकले। क्या कहने, क्या कहने।
3: होता है मियाँ और बहुत होता है,
0: वाह वाह।
3: दुख तो होता है मियाँ
0: और बहुत होता है
3: जब कोई दोस्त कोई यार
0: मुनाफिक निकले। बहुत अच्छे। कहते हैं ना कि मुनाफिकत का, मुनाफिकत का निसाब पढ़ के मोहब्बतों की किताब लिखना, मुनाफिकत का निसाब पढ़ के मोहब्बतों की किताब लिखना बहुत कठिन है, खिजा के माथे पे बढ़ के फसले गुलाब लिखना।
3: बहुत
0: जी जी।
3: बस जोक दर जोक लगातार मुनाफिक निकले, हैव सद हैव मेरे यार
0: मुनाफिक निकले। और गलबन हमें कुछ टेक्निकल यहाँ पे फॉल्ट आ रहा है। जीशान अली गोंदल कह रहे हैं कि रिक्वेस्ट भेजी है और मैं यहाँ पे पूरी कोशिश कर रहा हूँ उनकी रिक्वेस्ट एक्सेप्ट करने की और हो नहीं रही। शायद मैं एग्जिट करके दोबारा कर लूँ तो शायद फिर हो जाए।
3: ग्लिच आ गया होगा आपको दोबारा, मैं इसी जाएंगे तो वो ऑफ हो जाएगी। ये तो लाइव
4: आप जाएंगे तो ब्रॉड ऑफ हो जाएगी आपकी सर। आप होस्ट
3: आप ना जाएं तो
0: जी। अच्छा आप दोबारा जीशान रिक्वेस्ट भेजिए, मैं पूरी कोशिश कर रहा हूँ कि आपकी रिक्वेस्ट को हम यहाँ पे एक्सेप्ट करें।
3: सीक्रेट गीगल आप पढ़ने लगी हैं?
0: जी जी गीगल आप पढ़
4: रही हैं। मैं पढ़ती हूँ अशफाक अहमद साइम का मिस्रा जहाँ मिस्रा अव्वल है उनका।
0: जी जी मतलब
4: लिखते हैं कि एक मोजे सबा, एक मोजे सबा महकी सी हवा, एक नूर सहर खुशबू का सफर, रंगीन चमन उजली सी किरण, खुश रंग शफक सतरंग की दिनक, शबनम की चमक फूलों की महक, कलियों का रिदम, एक बाग इरम उस पे सितम, एक शौक बदन तो चलते कदम, चुपती सी पलक तिरछी सी नजर, अबरू की गुमा शायर की जुबा, एक मिसरा जाए एक लंबी बहर, फिर जिस पे बने एक उमदा गजल।
0: बहुत खूब,
4: बहुत शुक्रिया सर। याकूत से लब मर जान जबी, आए हाय ये अदा, ओए होए ये सितम, मचला हुआ दिल रुखसार का तिल, जुल्फों की घटा, आंखों की हजा, चेहरे की जिया, हर रंग जुदा, हर बात वफा, नाजुक सी कमर, जादू सा असर, खुशबू की तरह, सांसों का सफर, होंठों की हंसी, लहजे में सुकन, अंदाज शफक, असलूब बिया, बहकी सी अदा, महका सा समा, और उस पे तेरा ये नाज़ करम।
0: बहुत खूब, बहुत खूब,
4: बहुत शुक्रिया सर। शामों की घटा, गुलनार फिजा, सावन की घड़ी, सुनसान गली, चूड़ी की खनक, पायल की चनक, छमछम की सदा, मेहंदी की महक, मखमूर निकाब, चाल जुदाए जाने गजल, चल हाथ पकड़ मैं लेके चलो उस पार, जहाँ मखमल की सड़क, फूलों का नगर, कलियों का जहाँ तू, नगमाए जान वारे जहाँ तू, हरफे दुआ धड़कन की सदा, महताब फसू जिसको मैं कहूँ, महबूब नजर, महनूर फलक, तारों की झलक, आंखों में उतर मैं इश्क करूँ, सस्सी की तरह जैसे की फनल। रहे जज्बों से भरे अल्फाज कहे है जाने अदा, फूलों की रिदा, तकमील गजल, तमसील वफा, एक तेरी कसम ये मिसरा जा, बस तेरी अता और तुझ पे फिदा।
0: क्या कहने,
4: तेरी अता,
0: क्या कहने, आपके लिए बहुत सी तालियां, आपने कमाल किया, कमाल किया, कमाल किया, बहुत खूब, बहुत खूब। और एम के देखिए कि इनका जो अंदाज था पढ़ने का लाजवाब है। मानते हैं कि वो कहते हैं ना कि सलीके से हवाओं में जो खुशबू घोल सकते हैं, सलीके से हवाओं में जो खुशबू घोल सकते हैं, अभी कुछ लोग बाकी हैं जो उर्दू बोल सकते हैं। क्या कहती हैं आप एम के? आपने पढ़ने का हक अदा किया है। बड़ा मुश्किल होता है एक तसलसल से और एक जो एक किसी भी कलाम को पढ़ने का जो एक खास तरीका होता है, आपने वो निभाया है, बहुत अच्छा लगा हमें। تشریف لاتے رہیے گا آپ بھی.
4: بہت شکریہ جی.
0: اور اے ایم کے دیکھیے اگر آپ ایکسیپٹ کر سکتی ہیں تو بہت سے ہمارے کالر ہیں جو کہتے ہیں ریکویسٹ بھیجی ہوئی ہے اور یہاں سے ہم نہ جانے کیوں ہم اپنے فون
3: جب آپ کمپلیٹ مطلب فنش کریں گے تو اس کے بعد پھر سیٹنگ چیک کر لیں گے ایک دفعہ, ابھی فی الحال وہ کام نہیں کر رہے آپشنز. جی
0: صحیح صحیح.
3: میں آپ کو کچھ سنا سکتی ہوں؟
0: جی جی جی جی جی جی آپ سنائیے کیونکہ اب وقت ہمارے پاس تقریباً 10 منٹ ہیں تو اس دوران اگر کوئی اور دیکھتے ہیں کہ اگر ہم کوئی
3: کر سکیں تو اچھا ہوگا. جی میں سناتی ہوں, یہ نوشی گیلانی کی لکھی ہوئی ہے.
0: بہت اچھا لکھتی ہیں نوشی
3: گیلانی. یہ دل بھلاتا نہیں ہے محبتیں اس کی.
0: بہت
3: خوب. دل بھلاتا نہیں ہے محبتیں اس کی, پڑی ہوئی تھی مجھے کتنی
0: عادتیں اس کی. بہت خوب.
3: یہ میرا سارا سفر اس کی خوشبوؤں میں کٹا.
0: یہ
3: میرا سارا سفر اس کی خوشبوؤں میں کٹا. مجھے تو راہ دکھاتی تھی چاہتیں
0: اس کی. بہت خوب.
3: گھری ہوئی ہوں میں چہروں کی بھیڑ میں لے کے.
0: واہ واہ.
3: گھری ہوئی ہوں میں چہروں کی بھیڑ میں لے کے, کہیں نظر نہیں آتی شباہتیں اس کی.
0: بہت خوب بہت خوب.
3: میں دور ہونے لگی ہوں تو ایسا لگتا ہے.
0: میں دور ہونے لگی ہوں
3: تو ایسا لگتا ہے کہ چھاؤں جیسی تھی مجھ پر رفاقتیں اس کی.
0: بہت خوب بہت.
3: یہ کس گلی میں یہ کس شہر میں نکل آئے. کس گلی میں یہ کس شہر میں نکل آئے, کہاں پہ رہ گئی لوگوں صداقتیں اس کی.
0: بہت خوب بہت خوب.
3: میں بارشوں میں جدا ہو گئی ہوں اس سے مگر. میں بارشوں میں جدا ہو گئی ہوں اس سے مگر, یہ میرا دل میری سانسیں امانتیں اس کی.
0: بہت خوب بہت خوب.
3: یہ دل بھلاتا نہیں ہے محبتیں اس کی, پڑی ہوئی تھی مجھے کتنی عادتیں اس کی.
0: کہتے ہیں نا کہ بارشوں کے موسم میں اس کو یاد کرنے کی عادتیں پرانی ہیں. بارشوں کے موسم میں اس کو یاد کرنے کی عادتیں پرانی ہیں, اب کے بار سوچا ہے عادتیں بدل ڈالیں. پھر خیال آتا ہے عادتیں بدلنے سے بارشیں نہیں رکتی.
4: بارشیں نہیں رکتی. بہت
0: جی جی صحیح صحیح. اور یوں کرتے ہیں کہ اب ایک چھوٹا سا گیت سن لیتے ہیں. سننے والے جو اس وقت ہمیں ریڈیو کے ذریعے سن رہے ہیں ان کے لیے کچھ گیتوں کا تڑکا بھی ہو جائے. ایک گیت سنتے ہیں اور اس کے ساتھ ہی اس گیت کے بعد پھر بات ہوتی ہے. ابھی ایک گیت سننے والوں کے لیے ہم پیش کر رہے ہیں.